0: عرصے کو جسے زندگی کہتے ہیں بڑی کارآمد بہت خوبصورت بنا لیتا ہے یہ جاننے کے باوجود. تو چونکہ غزل کی زبان عشق کی زبان ہے اس لیے ہماری علامتیں بھی جو ہوتی ہیں اسی طرح کی ہوتی ہیں عشق اور معشوق کی علامتوں سے. لیکن اس میں صرف میں محبوب کا جب ذکر کرتا ہوں تو گویا وہ سمبلائز کرتی ہے ہمارے استھیٹک سینس کو. تو عرض کیا ہے کہ گو رات میری, رات جسے بزرگوں نے عمر کہا ہے, زندگی کہا ہے, گو رات میری صبح کی محرم تو نہیں ہے, صبح تک چلے گی ضروری نہیں ہے شاید صبح نہ دیکھے, صبح کے ساتھ ختم ہو جائے گی. گو رات میری صبح کی محرم تو نہیں ہے, سورج سے تیرا رنگے ہے نا کم تو نہیں ہے. یہ رنگے ہے نا, یہ ہمارے استھیٹک سینس کو پرووک کرنے والے مظاہر, یہ چیزیں جو جب تک زندہ ہیں, ہماری رات رات رہے, ہماری زندگی رات رہے, صبح ہم دیکھیں یا نہ دیکھیں ہم اسی میں اجالا پیدا کر لیتے ہیں. کہ گو رات میری صبح کی محرم تو نہیں ہے, سورج سے تیرا رنگے ہے نا کم تو نہیں ہے. انسان صاحب بڑا ہی خود غرض ہے, تو اتنا غم اتنا رنج جو ہمیں گوارا ہے وہ شاید اس میں بھی کوئی لاگ ہے کہ اتنی بھی ہمیں بندش غم کب تھی گوارا, اتنی بھی ہمیں بندش غم کب تھی گوارا, پردے میں تیری کاکل پرخم تو نہیں ہے. کاکل زلف, پردے میں تیری کاکل پرخم تو نہیں ہے, اتنی بھی ہمیں بندش غم کب تھی گوارا, پردے میں تیری کاکل پرخم تو نہیں ہے کہ کچھ زخم ہی کھائیں چلو کچھ گل ہی کھلائیں, کچھ زخم ہی کھائیں چلو کچھ گل ہی کھلائیں, ہر چند بہارا کا یہ موسم تو نہیں ہے. کچھ زخم ہی کھائیں چلو کچھ گل ہی کھلائیں, ہر چند بہارا کا یہ موسم تو نہیں ہے. چاہے وہ کسی کا ہو لہو, عرض کیا ہے کہ چاہے وہ کسی کا ہو لہو دامن گل پر, چاہے وہ کسی کا ہو لہو دامن گل پر, سیاد یہ کل رات کی شبنم تو نہیں ہے. چاہے وہ کسی کا ہو لہو دامن گل پر, سیاد یہ کل رات کی شبنم تو نہیں ہے. دیکھیے ایک شعر ملاحظہ کیجیے کہ ہمارے ہاں غم دنیا اور غم عشق کو دو خانوں میں رکھا گیا ہے. خود غالب نے بھی کہا ہے کہ غم عشق گرن ہوتا غم روزگار ہوتا. مجھے دونوں میں ایک رشتہ نظر آیا, دیکھیے شاید یہ چیز آپ کو پسند آئے, کچھ نیا ایک انگل ہے اس میں. مجھے دونوں ایک ہی لگے ہیں کہ اب کار گئے دہر میں لگتا ہے بہت دل, اے دوست کہیں یہ بھی تیرا غم تو نہیں ہے. عرض کیا ہے کہ اس میں دیکھیے ہم لوگ جو میں کا لفظ استعمال کرتے ہیں تو میں ایک سمبل ہوتا ہے ایک مین کائنڈ کا, عام انسانیت کا. تو یہ کہا ہے کہ اس کائنات کے جو موجودات ہیں, یہ جو موجودات ہیں ان میں انسان اہم ترین چیز ہے, اس نے دکھ بھی سب سے زیادہ اٹھائے ہیں سکھ بھی سب سے زیادہ اٹھایا ہے. تو عرض کیا ہے کہ صحرا میں بگولا بھی ہے مجروح صبا بھی, صحرا میں بگولا بھی ہے مجروح صبا بھی, ہم سا کوئی آوارہ عالم تو نہیں ہے. شکریہ.
1: تو یہ آپ نے ریکارڈنگ سنی, یہ میری خوش قسمتی رہی ہے کہ میں نے کانتا جی کے ساتھ بھی کام کیا ہے
2: جی.
1: اور اب یہ چیز تو کلیئر ہو گئی منیشا جی کہ ہم اپنے وعدے کے انوسار نہ صرف گانے سنواتے ہیں بلکہ ایسی شاندار اور جاندار آوازوں میں ان کی اپنی باتیں ان کے اپنے خیالات تک ہم اپنے شروتاؤں تک پہنچاتے ہیں
2: جی. ہاں.
1: تو اب آپ یہ بتائیے کہ مجروح صاحب کی اپنی آواز میں جو یہ ریکارڈنگ ہم نے اپنے شروتاؤں تک پہنچائی ہے کچھ اور بھی ہے آپ کے پاس؟
2: بالکل ہے, اور یہی ہماری بھی خوش قسمتی ہے. ایک انٹرویو ہے اور ہماری وویدھ بھارتی کے ہی ایک اور اناؤنسر جو ہوا کرتے تھے خود شاعر احمد وسیع صاحب, انہوں نے بات چیت کی تھی مجروح صاحب سے. تو آئیے اس بات چیت کو بھی ہم آج سنواتے ہیں. تو شروتاؤں کی خدمت میں پیش ہے یہ ریکارڈنگ.
3: مجروح صاحب, پہلے تو آپ یہ بتائیے کہ آپ یو پی کی فضا میں پلے بڑھے جوان ہوئے, لکھنؤ میں آپ باقاعدہ حکیم کی حیثیت سے
4: جی
3: یعنی جانے جاتے تھے, پھر بمبئی کیسے آپ نے ہجرت کی یا مائگریٹ ہوئے, یہاں آنے کی کیا وجہ ہوئی؟
4: صاحب میری زندگی کچھ بڑے دلچسپ حادثوں سے گزری ہے
3: جی.
4: مثال کے طور پر میری خاندانی حیثیت ایک کھاتے پیتے کسان کی ہے. ہم لوگ کبھی زمیندار ہوا کرتے تھے, मगर वो बढ़ते बढ़ते बढ़ते बढ़ते वो किसान की हालत रह गई। सुल्तानपुर में हमारी पैदाइश जो किसानों की जिंदगी और सामाजिक हैसियत से हुई, और कांधे पे लाठी लेके चलना
3: जी,
4: और हमारे यहाँ ठाकुरों की वो सारी रस्म रिवाज बाकी थे उस वक्त तक, धोती पहनना, कुर्ता पहनना, लाठी लेके चलना।
3: अब शायद यही बागपन जो है आपकी शायरी में है, और आपका ये शेर की सर पर हवाए जुल्म चले सौ जतन के साथ, अपनी कुलाह कज है उसी बागपन के साथ, शायद ये उसी का
4: हाँ वो हम लोगों का
3: नतीजा है
4: जी। हाँ, हम लोगों का मिजाज वो है। सही बात है, आपने बिल्कुल सही तजिया किया। तो साहब ये सन 21 में जब खिलाफत तहरीक चली अंग्रेजों के खिलाफ, उस जमाने में विदेशी कपड़े जला दिए जाते थे, विदेशी हर चीज का बायकॉट शुरू हो गया था
3: जी।
4: और तहरीक से गांधी जी भी मुत्तफिक हो गए थे वक्ती तौर पर। तो मेरे वालिद ने ये तय किया कि साहब मैं उनका अकेली औलाद उनकी
3: जी,
4: उन्होंने ये कहा कि साहब मैं अपने बेटे को अंग्रेजी नहीं पढ़ाऊंगा। चुनाचे मेरी तालीम हुई अरबी फारसी की। अब वो हवादिस की बात कर रहा हूँ। अरबी फारसी की तालीम होने के बावजूद मैं मौलवी न बन सका और वहां से रिस्ट्रिकेट हुआ अपनी आजाद अरबी पर
3: जी।
4: और रिस्ट्रिकेट होने के बाद फिर मैं चला आया लखनऊ और वहां मैंने तिब की तालीम हासिल की। तिब की तालीम हासिल करने के बाद मैंने कुछ दिन तबाबत की भी और कामयाब तबाबत की, लेकिन साथ ही साथ मेरे सुल्तानपुर में, जैसे कि उस जमाने में अवध के हर कस्बे कस्बे में शायरी शेर शायरी का माहौल रहता था तकसीम से पहले, मेरे यहाँ भी था। चुनाचे कुछ मुशायरा वगैरह हुआ तो उसमें एक आध गजल मैंने लिखी और वो साहब सबसे ज्यादा पसंद की गई। तो जाहिर है कि ये दाद जो है ऐसी रिश्वत और ऐसा ढोस है
3: जी।
4: चुनाचे हुआ यही कि मेरी प्रैक्टिस पर असर पड़ने लगा और मैं शायरी और मुशायरों में ज्यादा जाने लगा।
3: यानी शायर जो था वो हकीम पे हावी होने लगा।
4: हकीम पे हावी होने लगा और हो गया आखिरकार
3: जी।
4: चुनाचे ऐसे ही घूमते घामते हमारे कुछ दोस्त अहबाब लेके हम अलीगढ़ यूनिवर्सिटी पहुंचे। वहाँ प्रोफेसर रशीद अहमद सिद्दीकी, जो हमारे बहुत बड़े अदीब और बहुत बड़े उस्ताद और बहुत बड़े साहिब तर्ज थे, उन्होंने भी सुना और उन्होंने कहा मुताला कीजिए। तो मैंने कहा साहब सुल्तानपुर में तो मुताले की कोई गुंजाइश है नहीं, बहुत छोटी सी जगह है। खुदा जाने उनके जी में क्या आई, हालांकि उनके पास मुझ जैसे हजारों पहुंचा करते थे, इसमें कोई शुभ नहीं। और ड्यूटी सोसाइटी जो ऐसे तलबा जो अपनी फीस अदा नहीं कर सकते, उनकी देखरेख के लिए और उनकी फीस अदा करने के लिए, उनकी जरूरतें पूरा करने के लिए एक ड्यूटी सोसाइटी थी।
3: अच्छा,
4: उसके चेयरमैन
3: थे।
4: तो उनको ऐसे लड़कों की कमी नहीं थी जिनको अपने यहाँ रख लेते, मगर किसी से ना कहा, मुझसे कहा उन्होंने कि आप हमारे यहाँ जाइए।
3: अच्छा,
4: तो मैं वहां तीन साल रहा सन 44 के आखिर तक
3: जी।
4: सन 45 में एक मुशायरा बम्बई में हुआ तो जिगर साहब वहां से गुजरे और मैं उनके जेर साया, शेर तो पहले कहता ही था
3: जी,
4: लेकिन गजलें कहने की तरफ उनके जेर साया राजे हुआ। हालांकि मुझसे किसी ने कहा कि तुम गजलें कहो, लेकिन वहां पर जो सुनने वाले आते थे मौलाना असद मोहानी, डॉक्टर जाकिर हुसैन जो हमारे राष्ट्रपति रह चुके हैं, डॉक्टर आबिद हुसैन,
3: दानिश्वर
4: बड़े बड़े आते थे, और रशीद साहब शाम के खाने पर मुझे और जज्बी को दो को बुला लिया करते थे और हमें शेर सुनाने पड़ते थे
3: जी।
4: तो पहले मैं मुशायरे मार शायरी किया करता, जैसे आप बहुत से मुशायरे के चौरा को देखते हो, मेरी आवाज बड़ी अच्छी थी। मैंने गौर किया कि भाई यहाँ तो कुछ संजीदगी से बात चलेगी, इन लोगों से दाद लेनी है तो फिर ये मुशायरे उछारे का चक्कर छोड़ो, जरा कुछ समझबूझ की बात की जाए। वहां से दरअसल मग आना शुरू हुआ मेरी शायरी में, थोड़ा बहुत
3: शऊर आया।
4: हाँ, शऊर आया, लेकिन उस शऊर की कोई संत मुहैया नहीं थी, और बस शऊर एक ऐसा कि कोई मुसबत बात, कोई अच्छी बात, कोई चाहे वो इश्क की हो, जमालियात की हो, समाजी हो, अखलाकी हो, लेकिन सियासी हो, लेकिन वो मुसबत हो, मनफी बात ना हो,
3: निगेटिव
4: नहीं हो, ना हो, इतना तो जरूर रहा,
3: पॉजिटिव एटीट्यूड।
4: अच्छा, तो जिगर साहब जब तशरीफ लाए वहां एक दिन, तो कहने भाई तुम मेरे साथ मुशायरे में चलोगे बम्बई? मैंने कहा चलिए। 1944 में मुझे लेके बम्बई के एक मुशायरे में, उस जमाने में यहाँ और वो इकबाल डे बनाया करते थे और हिंदुस्तान का बहुत बड़ा मुशायरा होता था, उसमें लेके आए मुझे। और यूं रात को मुशायरे में कुछ मेरी हवा बंद गई, वो जैसे होता है ना एक शायर की हवा बन जाती है। तो मौलाना असर मोहानी प्रिसाइड कर रहे थे।
3: अच्छा।
4: जिगर मुरादाबादी उस महफिल में मौजूद, यगाना मौजूद, बड़े बड़े शोरा मौजूद, लेकिन वो एक गवैये लड़के की चल गई मेरी आवाज बड़ी।
3: नहीं, सिर्फ गवैये नहीं है, शायर भी अच्छे हैं।
4: एनीवे, कारदार साहब उस जमाने में फिल्म, एक शाहजहां फिल्म बनानी चाहते थे मुगल पीरियड से के मुतल्लिक से के ताल्लुक से, और वो चाहते थे कि कोई उनको नया लिखने वाला जो गीत लिखे और उस माहौल की जबान को कहा अदा कर सके, उसकी तलाश थी। अच्छा, नए वो यूं ढूंढते थे कि पुराने ज्यादा पैसे लेते हैं
3: जी,
4: नया कम पैसे लेगा
3: जी।
4: चुनाचे उन्होंने मुझे अप्रोच किया और अल्टीमेटली मुझे 500 रुपए माहवार पर सन 45 में नौकर लिखते, उस जमाने में 500 रुपए बहुत होते थे। तो जो गया यूं मैं फिल्म लाइन में आया,
3: शाहजहां के गाने बड़े मशहूर हुए थे।
4: जी हाँ,
3: जब दिल्ली टूट गया,
4: जब दिल्ली टूट गया तो उनको उनको साइकिल मरूम पसंद था, तो उन्होंने वसीयत की थी कि ये गीत मेरी अर्थी के साथ जाए। बचता हुआ चुना चला और मैं ऐसा ही हुआ था कि ये गीत उनकी अर्थी के साथ गया था जब दिल्ली टूट गया हम जी के।
3: उससे तो और भी शोहरत।
4: जी हाँ, शोहरत हुई, बहुत काफी शोहरत हुई। लेकिन फौरन ही मैं दिलचस्प बात जो कह रहा हूँ वो ये